0: ठहरिए जरा, ये कमर्शियल तो सुन ले।
1: नॉटिंगम तैयार है एक यादगार परफॉर्मेंस के लिए।
2: वे मैं तेनु कितना प्यार कर दिया।
1: 79th पाकिस्तान इंडिपेंडेंस डे सेलिब्रेशन।
2: एक बात बताओ तो, यादों में मरते हो।
1: आ रहे हैं नॉटिंगम में हसी भेज एंड मुकी। अपनी जबरदस्त लाइव परफॉर्मेंस और ट्रैक्स के साथ भूलिए मत, फ्राइडे 14 अगस्त शाम 6 बजे से रात के तक, एक्सटेंशन नवाब 527 लोटस रोड नॉटिंगम NG51EL। अपनी फैमिली और दोस्तों के साथ इस शानदार सेलिब्रेशन का हिस्सा बनिए। जी एक यादगार शाम पाकिस्तान के नाम। बुकिंग के लिए अभी कॉल करें 07802988615 07715299779। एक ही स्टेज और बहुत सी सेलिब्रेशन, हसीब हेज और मुकी का धमाकेदार लाइव परफॉर्मेंस। Book your tickets now, xlcnawab.co.uk.
3: Are you looking for help in English, Maths and Science? Slasser Tuition Centre and Homeschooling Academy can provide help to your child. We offer support in SATs, 11+, GCSE exams and A-level Maths, Physics, Chemistry and Biology. To book a free assessment to check the ability of your child, call us on 01159 168 231 or 07968 046 444. Slasser Tuition Centre and Homeschooling Academy, 64A to 64B, Northgate, New Basford, Nottingham, NG7 7FY. We are dedicated to helping your children reach their full potential. Slasser, Students Learning and Skills Academy.
4: रोज रोज सेम रूटीन से बोर हो गए हैं,
5: तो अब वक्त है अपना मूड चेंज करने का।
4: वेलकम टू मूड रेस्टोरेंट, जहां हर बाइट के साथ मिलता है परफेक्ट टेस्ट और परफेक्ट वाइब्स।
5: चाहे हो फ्रेंड्स के साथ हैंग आउट, फैमिली डिनर या मी टाइम, मूड रेस्टोरेंट है हर ओकेजन के लिए परफेक्ट।
4: Delicious premium steak, juicy burgers, creamy pastas और fresh drinks, सब कुछ एक ही जगह।
5: क्योंकि जब खाना हो जबरदस्त तो मूड खुद ही बन जाता है।
4: तो आज ही विजिट करें मूड रेस्टोरेंट, moodnottingham.com, 948 Woodsboro Road, Nottingham, NG35QS।
5: हर दिन को बनाएं स्पेशल मूड रेस्टोरेंट,
4: टेस्ट भी वाइब भी। हेलो, कहाँ पर हैं आप?
6: जी मैं कहाँ हो सकता हूँ, या आपके दिल में या फिर ऑफिस में?
4: अरे जाने दे, बातें बनाना तो कोई आपसे सीखे, हमारे लिए तो वक्त ही कहाँ है आपके पास।
6: आए हाय, हर वक्त मिर्चें चबा के रखती हैं आप।
4: अरे मिर्चों से याद आया, घर में ना आटा है, ना दालें हैं, ना चावल हैं, और ना ही आपकी कॉफी मौजूद है, और इसके अलावा ग्रोसरीज की एक लंबी लिस्ट है, लेकिन आप तो आप है ना।
6: तो फिक्र किस बात की है, पाक फूड्स है ना, जहाँ पर ग्रोसरीज की तमाम आइटम्स निहायत ही मुनासिब रेट्स पर अवेलेबल हैं।
7: When you're running out of time and you have to purchase groceries, then come to Park Foods, 152 Sinnentondale, Nottingham, NG24H.
8: जी हाँ, तो वंस अगेन वेलकम बैक, एक बार फिर से खुश आमदीद करते हैं तमाम सुनते हुए समातों को रेडियो फजल 97.1 FM के लाइव स्टूडियो से। प्रोग्राम आप सुन रहे हैं लंच बॉक्स लाउंज, आवाज आप सुन रहे हैं सलूराज की। सवाल उसी के साथ साथ प्रोग्राम एक छोटी कमर्शियल ब्रेक हो चुकी थी, कमर्शियल ब्रेक के बाद ही आपसे मुलाकात। प्रोग्राम में बड़ा खूबसूरत सा एक टॉपिक शामिल करा गया कि के उम्मीदों के प्याले अल्लाह के सिवा कौन भर सकता है, और मुझे कहा गया कि इसके बारे में डिस्कस करें प्रोग्राम में, तो मैं ज़रूर करूँगी। हकीकी उम्मीदें पूरी करने वाला जो है ना, वो दिलों को सुकून देने वाला और मायूसी को उम्मीद में बदलने वाला सिर्फ اللہ ہی ہے, صرف رب کی ذات ہی ہے. اسلامی تعلیمات کے مطابق مسلمان کو اپنی اصل امید اور بھروسہ صرف رب کی ذات پہ رکھنا چاہیے. وہ بڑا ہی پیارا فرمان تھا کہ اور جو اللہ پر بھروسہ کرے تو وہ اس کے لیے وہی کافی ہے. پھر اسی کے ساتھ ایک اور چھوٹا سا فرمان تھا, ایک اور چھوٹے سے مقام پر فرمایا گیا تھا کہ اللہ کی رحمت سے نا امید نہ ہو. انسان اسباب اختیار کرتا ہے اور لیکن کامیابی اور امید کے پیچھے جو ہے نا اللہ تعالیٰ کا حکم ہوتا ہے. جب ہر دروازہ بند نظر آئے تب بھی جو ہے وہ رب کی ذات, رب کی رحمت سے نا امید نہ ہونا بلکہ امید رکھنی چاہیے. اللہ کی مخلوق سے بھی امید رکھنی چاہیے مگر اصل آس اور بھروسہ جو ہے نا وہ رب کی ذات پر ہی رکھنا چاہیے, کیونکہ وہی بات آ گئی کہ وہی در ہے جہاں سے بار بار مانگتے ہوئے شرمندہ نہیں کیا جاتا, جہاں پر یہ احساس نہیں دلایا جاتا کہ تو چھوٹا ہے اور تو بڑا ہے, تیرا مقام یہ ہے اور تیرا مقام یہ ہے. اور کہتے ہیں نا بے شک مشکل کے ساتھ آسانی ہے, تو اگر کوئی مشکل پیش آ بھی رہی ہے تو اس کے ساتھ آسانی کا حل بھی ضرور آتا ہے. ایک حدیث میں بڑا ہی پیارا فرمان ہے کہ میں اپنے بندوں کے گمان کے مطابق ہوتا ہوں. تب جیسا جیسا ہم سوچتے ہیں ویسا ویسا ہی ہوتا ہے. اگر ہم اپنے رب پر امید لگائیں گے کہ یہ چیز ایسے ہوگی تو ویسے ہی ہوگی. وہ بڑی ہی پیاری بات تھی, میں اس کو پروگرام میں شامل کروانا چاہوں گی. میری چاہت ہے اور ایک تیری چاہت ہے, ہوگا وہی جو میری چاہت ہے. بس اگر تو نے سپورٹ کر دیا اپنے آپ کو اس کے لیے جو میری چاہت ہے تو وہ بھی ملے گا جو تیری چاہت ہے. اگر تو نے مخالفت کی اس کی جو میری چاہت ہے تو میں تھکا دوں گا اس میں جو تیری چاہت ہے, اور پھر وہی ہوگا جو میری چاہت ہے. یعنی کہ بندے اگر اللہ سے اپنے رب سے اچھی امید رکھیں گے, اس پر بھروسہ کریں گے, تو رب کی ذات جو ہے نا اس کے لیے خیر کی خبر ہی پیدا کرے گی. اور جب ہم لوگ نا امید ہو جاتے ہیں نا, کوئی چھوٹی سی پریشانی آ جاتی ہے اور ہم لوگ پریشان ہو جاتے ہیں, تو پریشان ہونے کی کوئی بات نہیں ہے. اگر اس نے آپ کو مصیبت میں ڈالا, مشکل میں ڈالا, تو ایک دروازہ ایسا بھی رکھا ہوگا جہاں سے آسانیوں کا دروازہ ہوگا. امید کے چراغ بجھ جائیں تو اللہ انہیں پھر روشن کر دیتا ہے, رستے بند ہو جائیں تو وہ نئے رستے کھول دیتا ہے. اسی لیے امید کے پیالے اللہ کے سوا کوئی نہیں بھر سکتا. بس یہی دعا کریں کہ اللہ تعالیٰ رب کی ذات آپ کو ان لوگوں میں شامل کرے, اتنا آپ کو دے کہ آپ اس کے بندوں کا وسیلہ بنیں. جب انسان خود کو بے بس محسوس کرتا ہے تو رب اس کے لیے ایسے رستے پیدا کر دیتا ہے جن کا اسے گمان بھی نہیں ہوتا. دنیا کے لوگ کبھی ساتھ دیتے ہیں اور کبھی نہیں دیتے, لیکن ایک رب کی ذات ہے جو ہر حال میں اپنے بندے کی دعاؤں کو سنتا ہے, ہر حال میں اس کا ساتھ دیتا ہے. یہ نہیں کہتا کہ تو غلط ہے, بلکہ وہ اس کو اس غلطی کو سدھارنے کا طریقہ بتاتا ہے. اور پھر کہتے ہیں نا کہ بے شک اللہ جسے چاہے ہدایت دے سکتا ہے. قرآن کریم میں اللہ تعالیٰ نے فرمایا تھا کہ اور جب میرے بندے آپ سے میرے بارے میں پوچھیں تو کہہ دیجئے میں قریب ہوں, دعا کرنے والوں کی دل کی دعا قبول کرتا ہوں جب وہ مجھے پکارتے ہیں. بس رب کی ذات پر بھروسہ کریں, وہ آپ کو کبھی بھی اکیلا نہیں چھوڑیں گے. سوال اسی کے ساتھ ساتھ ایک چھوٹا سا کلام پروگرام میں شامل کرے جاتے ہیں. سوال آئیے سنتے اس خوبصورتی آواز کو, اس کے اس پار رہے گی آپ سے ملاقات. سو اسٹے ٹیون فضل 87.1 FM اینڈ ڈیپ.